प्रणव बाल अहोरात्र रहनेछ। आनन्दादि योगमा आज सौम्य योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्। आजको दिन मान 31 गति 56 पल अर्थात 12 घण्टा 48 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:41 मा विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:27 मा हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:34 मा रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 5:33 मा रहेको छ। आज जनै पूर्णिमा पर्व, क्वाटी खाने दिन, ऋषि तर्पणी र संस्कृत दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ हुने सम्भावना पनि आज रहेको छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिने ग्रह गोचर रहेको छ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। काममा ढिला सृष्टि हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्नुहोला। अरूको कुरामा धेरै नअल्मलिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काम आज नगर्दा राम्रो हुनेछ, किनकि जोखिमपूर्ण हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था रहनेछ। आफ्नो काम इमानदारी पूर्वक गर्दा समस्या समाधान हुने देखिन्छ। वैदेशिक व्यापारमा लागेकाहरूको लागि आजको दिन केही लाभ प्राप्त हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आजको दिन कर्म प्रधान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिन्छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम प्राप्त हुने देखिन्छ। लाभ पनि प्राप्त हुनेछ। आर्थिक योजनाहरूलाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्ने दिन पनि आजको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिन्छ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यताको खाँचो रहेको छ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै बेस हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्छ, त्यसैले विज्ञको सल्लाह लिन आवश्यक छ। अनावश्यक खर्चहरूलाई कम गर्ने प्रयास गर्नुहोला। हाकिम अथवा माथिल्लो कर्मचारीसँग सम्बन्धमा चिसोपन आउन सक्नेछ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा ती राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्तै भाग्यशाली रहने देखिन्छ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक र आध्यात्मिक यात्राको अवसर पनि मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। नियमित आमदानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग पनि आज रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्त ऊर्जावान रहने देखिएको छ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईँको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मौजातमा सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिनमा न्याय र समानताको भावना बन्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँलाई हर्षित बनाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट लाभ प्राप्त हुनेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुने देखिएको छ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि
पदोन्नतिको ढाका खुल्ने देखिन्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्ने देखिन्छ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्ने ग्रह गोचर रहेको छ। मनमा नयाँ विचारहरू आउनेछन् जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर पनि प्राप्त हुनेछ तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित कार्यमा प्रगति हुनेछ। लगानी गर्दा कार्यपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आगमन हुनेछ। कसैलाई ऋण लिँदा विचार पुर्याएर मात्रै दिनुहोला। समूहमा काम गर्दा सफलता मिल्ने ग्रह गोचर रहेको छ। आज एकल निर्णय भन्दा सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिएको छ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। निर्णय लिन हतार नगर्नुहोला र अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा निकै राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा खर्च बढी हुने देखिन्छ। केही बजेट मिलाएर मात्रै चल्नुहोला। भोलिको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुराले लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आमदानीका स्रोतहरू बढ्नेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रहयोग रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन्। स्पष्ट मार्गचित्रका साथमा अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने योग पनि आज रहेको छ। व्यापारमा सोचे भन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना पनि रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साई साइदृश्य यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने

0: सोधेर 29 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:29 मध्याहमा 12:08 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:08 1:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 1:40-3:25 रोग बेला रहनेछ। दिनमा 3:25-5:03 उद्योग बेला रहनेछ। दिनमा 5:03-6:41 समय फेरि चर बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रितर्फ लागौं। 6:41-8:03 लाभ बेला रहनेछ। साँझमा 8:03 राति 9:25 अमृत बेला रहनेछ। राति 9:25 10:46 काल बेला रहनेछ। राति 10:40 12:00 शुभ बेला रहनेछ। राति 12:00 1:30 समय रोग बेला रहनेछ। राति 1:30-2:51 उद्योग बेला रहनेछ। राति 2:51 4:13 चर बेला रहनेछ भने राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काले बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका अथवा सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: समाजलाई जोड्न आमा मिलन
3: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
4: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
3: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ सबैजना खुसी हुनुहुन्छ।
2: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन
3: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
5: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
4: उद्यमशीलताको विकासमा आमा मिलन
6: सरकारबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दै उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
4: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन
2: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन
4: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
2: आटेक गर्न सकिन्छ। यसैको उदाहरण हो आमा मिलन।
4: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईको सेवामा।
7: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
8: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
9: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
7: सम्पर्क
8: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9845050251।
10: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने।

0: होला रस सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
1: दाई पनि कति आचिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा प्रोपाइटर दया कुमार द्वा मोबाइल 98562317 र 98465079
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन् निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी
3: छाती दुख्छ खान मन लाग्दैन वजन घट्दै जान्छ साँझ पख हल्का ज्वरो आउँछ 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ खकारमा रगत देखिन्छ यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ
5: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की
6: ओम जय जगदीश हरे
7: उफ भोलि घरमा पूजा छ पूजाका सामग्री केही लिन जान पाएको छैन फेरि महेन्द्र पुल जानु पर्ने होला यो बुढीलाई केही चिन्तै छैन भने
8: होइन के भन्छन् यी बुढा किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि
7: ए हो र ल त्यसो भए म ढुक्क भए ल
9: हजुर हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460-54635 98464-43853
10: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
11: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
11: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
10: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560-11-86 98460-35111 सम्पर्क नम्बर फेरि एकपटक 98460-35111
12: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ
13: रेडियो सफलता 103.4 मेगाहर्ज

संसारै दग्ध पार्न सक्ने विष पनि पचायो संसारै दग्ध पार्न सक्ने विष पनि पचायो हे नीलकण्ठ।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 01054577 मोबाइल नम्बर 98560287744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नव मोडर्न फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

शंकर भोला भन्छन् सयौं रूप उनका, शिव शंकर भोला भन्छन् सयौं रूप उनका, सारा संसार

मन्न मन्त्र जप्न कहिल्यै भुल्न हुन्न धर्म मन्न मन्त्र जप्न कहिल्यै भुल्न हुन्न मनमा शिव हुन्छन् हाम्रो पर्छ मनको सुन्न जन्मे पछि मरिन्छ जन्मे पछि मरिन्छ।

भजन गाउँदा नाच्दा मनमा यसै रमझम नछोडे है यो साथ नछोडे है।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867154947 9857325575।
3: हेलो
4: हजुर, सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
9: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
10: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
15: होइन के भन्छ यो रेडियाले?
14: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 9560-2140, 9560-60127 र 9008-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: गुप्त कालिका समीक्ष सुनसादी पसल बागलुंग बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0615335904 मैनेजिंग डायरेक्टर लोक बहादुर सुनार लोकेश 98462289
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275909 हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ
1: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8
4: सफलता स्टूडियो

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मैं गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न

सफलता हात पार्नका लागि सपना देख्नु पर्छ। सपना पूरा गर्नका लागि सही योजना पनि बनाउनु पर्छ र त्यही योजना अनुरूप कार्य पनि गर्नुपर्छ।

हामी आफ्नो मन र बुद्धिद्वारा धेरै कुरा सोच्न सक्दछौ, तर हामीले यो मनद्वारा त्यो अविनाशीको कल्पना गर्न सक्दैनौ जुन हुनका कारण हामी जीवित छौ। विश्वास लागे पनि नलागे पनि बुद्धि सीमित छ, तर त्यो अविनाशीको अनुभव कसरी गर्ने त जुन असीमित छ। प्रेम रावत।

म एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईलाई थाहा छ? यदि तपाईको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ, यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ, यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ, तर वास्तवमै त्यो थोपामा त्यो क्षमता छ, त्यो शक्ति छ कि त्यसले पहाड़लाई पनि यताबाट उता लगिदिन सक्छ, यस्तो खाडल बनाइदिन्छ कि कुरै नगर्नुहोस्, त्यसैलाई बाँध बनाएर त्यही थोपाबाट जेनेरेटर चलाउन सकिन्छ र हजारौं हजारौं करोड़ौं मानिसहरूले बिजुली आफ्नो घरमा प्राप्त गर्छन्, होइन त्यही थोपाबाट, थोपाबाट होइन होइन, नदीबाट, तलाउबाट होइन होइन होइन होइन, सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस्, त्यो थोपा कहाँबाट आयो, कहाँबाट आयो त्यो तलाउ, कहाँबाट आयो त्यो नदी? समुद्रबाट, बाफ बनेर हेर्नुहोस्। जब पानी बाफमा बदलिन्छ त जे जति पनि पानीमा फोहर छ त्यसलाई आफूमा लिँदैन, त्यसलाई छोडिदिन्छ, बाफ शुद्ध हुन्छ। के बनाएका छन् सृष्टिकर्ताले? समुद्रको पानी छ नुनिलो, तपाईलाई चाहिन्छ सफा, गहुँलाई चाहिन्छ स्वच्छ, धान यदि धान रोप्नु छ त्यसलाई पनि चाहिन्छ सफा, त्यसमा नुनिलो पानी लगायो भने बिग्रिन्छ। तर सृष्टिकर्ताले पनि यसको प्रबन्ध गरे, बाफ बनाए, जब समुद्रको पानी बाफमा परिवर्तन हुन्छ त्यसले नुनिलोपनलाई त्यही नै छोडिदिन्छ, नुनलाई लिँदैन, जब माथि उठ्छ चिसो हुन्छ, बादलको रूप लिन्छ, त्यस पश्चात हावासँग जान थाल्छ, जहाँ प्रकृतिको स्वरूपमा जहाँ उनले पानी पार्नुपर्छ
त्यहाँ उनले पानी बर्साउन थाल्छन्। थोपा थोपा गरी पानी कहिले झरना जस्तो बर्सिँदैन, एक एक थोपा पर्दछ र त्यही थोपा बरफ बन्छ, गर्मीमा पग्लिन्छ। थोपा एक एक थोपा भएर, एक एक थोपा मिसिएर, एक एक थोपा गर्दै नदीहरू बन्छन् र त्यही नदीमा बाँध बाँधिन्छ अनि त्यही बाँधबाट फेरि पानीलाई नियन्त्रण गरेर विद्युत निकालिन्छ र त्यही थोपा तपाईँको खेतमा आएर तपाईँको खेतीलाई हराभरा बनाउँछ ताकि तपाईँले खाना प्राप्त गर्न सक्नुहोस्। यो त थोपाले तपाईँका लागि गर्यो, तर कहिले यो थाहा पाउने कोशिश गर्नुभयो कि यो थोपाले के चाहन्छ? थोपाले के चाहन्छ? यो हो नि थोपा। यो थोपालाई समाजले लियो अनि यो थोपालाई काम लगायो अनि यो सानो थोपाले काम गर्यो। ठूला ठूला अफिस छन्, ठूला ठूला एयरपोर्ट छन्, बसहरू छन् त्यहाँ। यो कसले बनायो? मानिसले त बनायो। यो कतै रुखबाट फलेको हो र? ठूला ठूला हवाईजहाज बनाएका छन्, कसले बनायो? मानिसले बनायो। समाजले यो त यस थोपालाई काममा लगायो, तर थोपाले के चाहन्छ? थाहा छ के चाहन्छ? त्यो बिचरा थोपाको केवल एउटै लक्ष्य छ। त्यो के हो थाहा छ? त्यो थोपा, त्यो थोपा फेरि त्यो समुद्रमा गएर मिसिन चाहन्छ। अरू केही होइन।

यदि त्यो थोपा नदी बन्छ, नदी बनेर बग्दछ, त्यो एउटै ठाउँमा जान चाहन्छ, कहाँ? एउटै टिकट छ उसँग, त्यसलाई रोक्छन् पनि, सबथोक गर्छन्, तर त्यो थोपा एउटै ठाउँमा जान चाहन्छ र त्यो हो समुद्रमा मिसिन चाहन्छ। जुन दिन त्यो थोपा समुद्रमा मिसिन्छ, त्यो थोपा रहँदैन, जब गंगा कयौं पटक गंगा माथिबाट उडेको छु र हेर्छु र एउटा ठाउँ छ इलाहाबाद नजिकै त्रिवेणी जहाँ तीन नदी मिसिन्छन्, त्यहाँ म पनि गएको छु। जहाँबाट आएको थियो त्यही गएर मिल्यो। तपाईले पनि एक दिन लीन हुनु छ, मिसिनु छ। तपाईले जे गर्नु भए पनि तपाई हुनुहुन्छ थोपा। तपाई हुनुहुन्छ थोपा र तपाई मिसिन चाहनुहुन्छ आफ्नो समुद्रसँग, र त्यो समुद्र को हो? कुन चाहिँ समुद्र? जुन सबै ठाउँमा छ। कुनै यस्तो ठाउँ नै छैन जहाँ त्यो समुद्र नहोस्, र यो थोपा त्यो समुद्रमा गएर मिसिन चाहन्छ। उनलाई मानिस परमपिता परमेश्वर पनि भन्छन्, भगवान पनि भन्छन्, अल्लाह पनि भन्छन्, गॉड पनि भन्छन्, तर त्यो समुद्रमा गएर यो थोपा मिसिन चाहन्छ। के तपाईं जीवित छँदै त्यो समुद्रमा मिसिन चाहनुहुन्छ? अब यो कुरा उठ्छ, किनकि यदि चाहनुहुन्छ भने म मदद गर्न सक्छु, चाहनुहुन्न भने त म के गर्न सक्छु र?

0: हेलो
1: सुनिता
0: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
7: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9805267793, 9795509060। दोस्ती टू मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9855727599।
1: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर। सम्पर्क 9811762983, 9855258555। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी पाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
11: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
12: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी, रक्षाबन्धन एवं जनै पूर्णिमा आज पनि मनाइरहेछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणहरूलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेले अर्थात अत्यन्त बलशाली दानवराज बलि बाँधिए। त्यसैले म तिमीलाई बाँच्छु, यसले तिमी सुरक्षित बन, विचलित नहौ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित रहेको छ। आज हामी यही विषयमा हामी कुराकानी गर्नेछौ। आज जनै पूर्णिमा अथवा रक्षाबन्धन, ऋषि तर्पणी पनि भनिन्छ र क्वाटी खाने दिनको नामले पनि प्रचलित छ। आज हामी यही विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ युवा पण्डित श्रवण पौडेल हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यो ऋषि पनि अथवा जनै पूर्णिमा आज मनाइँदैछ, यसको महत्व चाहिँ के छ?
1: जनै पूर्णिमा, श्रावण शुक्ल पूर्णिमालाई हामीले जनै पूर्णिमा नामले जान्न सक्दछौ। यसका विविध नामहरू छन्, जनै पूर्णिमा, ऋषि तर्पणी, श्रावणी स्नान, क्वाटी खाने दिन र रक्षाबन्धनको नामले पनि हामीले यसलाई जान्न सक्दछौ। अब यो जनै पूर्णिमामा विशेष हामीले के गरिन्छ त भन्दा, पहिले जुन श्रावणी स्नान भनियो, यो श्रावणी स्नानलाई हामीले पहिला स्नान गरिन्छ। अब यसमा पुरूषहरूले श्रावणी स्नानमा यही जनै पूर्णिमाको दिन स्नान गरिन्छ भने महिलाहरूले ऋषि पञ्चमीको दिनमा स्नान गर्ने विधान छ। यसमा हामी सर्वप्रथम बिहानै उठेर कुनै जलाशयको नजिकमा गएर, अर्थात यदि जलाशय असम्भव छ भने आफ्नै धारामा, भनेरामा जहाँ आफूलाई सम्भव छ त्यही गएर पहिला जलद्वारा स्नान गर्ने, त्यसपछि माटो, त्यसपछि गोमय भनेको गाईको गोबरद्वारा, त्यसपछि भस्मद्वारा, त्यसपछि कुशको जल, त्यसपछि गएर अपमार्गले फेरि मार्जन गर्ने, त्यसपछि दुबोले सेचन गर्ने र भगवान विष्णुको ध्यान गर्नु पर्दछ। अनि त्यसपछि आएर जनैलाई हामीले अभिमन्त्रित गर्दछौ। अनि जनैलाई अभिमन्त्रित गर्ने क्रममा हामीले आफ्नो देह शुद्धिका निम्ति हाम्रो यो शरीरले, मनले, वचनले राम्रो कुरा पनि गर्छ, नराम्रो कुरा पनि गर्छ। मनले राम्रो पनि सोच्छ, नराम्रो पनि सोच्छ। यी सम्पूर्ण पापहरूलाई प्रायश्चित गर्नका निम्ति हामीले एउटा गौदान भनेर गोदान पनि गर्ने चलन छ। र सर्वप्रथम हामीले दीप कलश गणेशको पूजन गर्छौ, भगवान शिवजीको आराधना गर्छौ, भगवान भोलेनाथको रुद्राभिषेक गर्दै देवताहरूलाई र ऋषिहरूलाई तर्पण दिन्छ। त्यसै भएर ऋषिहरूलाई तर्पण दिने, ऋषिहरूको पूजन, सप्त ऋषिहरू विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र बीचमा अरुन्धतीको स्थापना गरेर हामीले सप्त ऋषि सहित अरुन्धतीको पनि पूजा गर्दछौ। अनि ती पूजन गरिसकेपछि हामीले ऋषिहरूलाई हामीले तर्पण पनि दिन्छौ, ऋषिहरूको पूजा पनि गर्दछौ। विशेष गरेर ऋषिहरूलाई तर्पण दिने भएको हुनाले यसलाई ऋषि तर्पणी भनिएको हो र हामीले यसमा देवताहरूलाई पनि तर्पण दिन्छौ। अनि त्यति मात्र नभएर पितृहरूलाई पनि हामीले तर्पण दिन्छौ। शास्त्रको प्रमाण छ, जसले यस श्रावण महिनाको पूर्णिमामा विधिवत जने अभिमन्त्रित गर्दछ भने देखुन, उसले देव, ऋषि र पितृ ऋणबाट मुक्त हुन्छ। किन त भन्दा, देव ऋणबाट मुक्त हुन्छ देवताहरूलाई तर्पण दिएर, ऋषि ऋणबाट मुक्त हुन्छ ऋषिहरूलाई तर्पण दिएर, र पितृ ऋणबाट मुक्त हुन्छ पितृहरूलाई तर्पण दिएर। अनि यो जनै, जनैको कुरो आएको छ। जनै हामीले अब कति सर लगाउने, कहिले लगाउने भन्ने प्रसंगमा हामी सर्वप्रथम त व्रतबन्धको कुरो आउँछ। पहिले व्रतबन्ध कहिले र कसको कति वर्षमा गर्ने भन्दा, विप्राणम व्रतबन्धनम निगदितम गर्भात् जनेर वाष्टमी। ब्राह्मण छ भने देखुन 5 देखि 8 वर्षमा गर्नु, क्षेत्रीयहरूको 6 देखि 11 वर्षमा गर्नु र वैश्यहरूको 7 देखि 12 वर्षमा गर्नु। यदि यसमा अनुकूल मिलेन भने यसको 2 गुणा, यानि ब्राह्मणको 16 वर्ष, क्षेत्रीयहरूको 22 र वैश्यहरूको 24 वर्षसम्ममा व्रतबन्ध गर्नुपर्दछ। यसभन्दा उता गएमा यसलाई गौणत्व कहिन्छ। गौणत्व यानि गर्नु र नगर्नु केही पनि भिन्नता त्यसमा रहँदैन, यो लोकको लागि मात्र हुन्छ। अनि हामीले जब व्रतबन्ध गरिन्छ त्यसपछि शास्त्रीय विधान अनुसार 3 सरा भएको जनै लगाउने चलन छ। अनि 3 सरा भएको जनै लगाएर अब यसभन्दा अगाडि वसन्त, ग्रीष्म र वर्ष ऋतुमा व्रतबन्ध गरिसकेपछि आजै यो जनै पूर्णिमाको दिनमा वेदारम्भ गर्ने प्रचलन पनि छ। र यो जनै पूर्णिमामा हामीले यज्ञोपवित धारण गरेर आजको दिनबाट विधारम्भ गर्ने गरेका छौं। र यज्ञोपवित कति सारको धारण गर्ने त भन्दा जबसम्म ब्रह्मचर्य भएर विद्या अर्जन गरिन्छ तबसम्म तीनवटा डोडाको हामीले के गर्नुपर्छ त भन्दा धारण गर्नुपर्दछ। र यज्ञोपवित कस्तो हुनुपर्दछ त भन्दाखेरिमा वक्षस्थलदेखि तल र नाभि भन्दा माथि भएको त्यस्तो यज्ञोपवितलाई धारण गर्नुपर्दछ। अब त्यो तीनवटा डोडा, त्यो डोडामा के हुन्छ त, किन तीनवटा डोडा भएको मात्र चाहिँ ब्रह्मचारीले धारण गर्ने भन्ने प्रसंगमा, तीनवटा डोडा भनेको ब्रह्मा विष्णु र महेशको प्रतीक हुन्छ। यसबाट हामीले भगवानसँग आफूले ज्ञान आर्जन गर्नका निम्ति भगवानसँग हामीले के गर्ने हो त भन्दा शक्तिको आराधना गर्ने हो। ब्रह्मा र विष्णु महेशले युक्त भएको शिखा ग्रन्थी मैले धारण गरेको छु। हे ब्रह्मादि देवताहरू हो, हे ब्रह्मा विष्णु महेश हजुरहरूले मेरो बौद्धिक विकास गराइबक्सियोस् भनेर हामीले भगवानसित प्रार्थना गर्नुपर्दछ। र यसरी अभिमन्त्रित गरेको जनैलाई हामीले धारण गर्नुपर्दछ, बिना मन्तरेको जनैलाई धारण गर्नु हुँदैन।
2: यो जनै मन्तरेरै लगाउने चाहिँ किन हो?
1: अब यसमा मैले सानो प्रसंग जोड्न चाहे, जनै मन्तरेर लगाउँदा के हुन्छ र नमन्तरिकन लगाउँदा के हुन्छ? जनै मन्तरेर लगाउनाले हाम्रो शास्त्रमा भनिएको छ, जसले यज्ञोपवित धारण गर्दछ भने त्यसको आयु वृद्धि हुन्छ, बौद्धिक विकास हुन्छ, त्यसका मधुमेह डायबिटिज आदि गरिएका रोगहरू निवारण हुन्छन्, अनि यसपछि गएर कब्जियत जस्ता समस्याहरू जुन छन् तिनीहरू निवारण हुन्छन्। अनि यदि कसैले अब अभिमन्त्रित नगरीकन जनैले धारण गरेको छ भने जुन हामीले यसका फाइदाहरू बताइएको छ यीदेखि ऊ विमुख हुन्छ, यानि लगाउनु र नलगाउनु एउटै हुन्छ। किन त भन्दा यदि हामीले खाना पकाएर खानु छ भने देखुन, यदि राइस कुकरमा चामल राखिदियो, पानी पनि राख्यौं हामीले, तर त्यसमा बटन दबाएको छैन भने देखुन आफूलाई भोक लगाएको समयमा त्यो भोजनलाई हामीले निकालेर खान सक्दैनौं। यदि हामीले त्यसमा बटन पनि दबाइदियौं, भोजन पनि पाकेको छ भने देखुन हामीले आफूलाई भोक लागेको समयमा निकालेर त्यो भोजनलाई ग्रहण गर्न सक्दछौ। ठिक त्यस्तै प्रकारले यो मन्तरेको जनै भनेको हामीले पकाएको भोजन हो, पाकेको भोजन हो, यसले हाम्रो भोकलाई तृप्त गर्दछ, भोकलाई शान्त गर्दछ। र अभिमन्त्रित नगरेको जनै भनेको जसरी हामीले चामल मात्र राखेका थियौं ठिक त्यस्तै प्रकारले धारण गर्नु मात्र हो, त्यसले कुनै पनि फाइदा त्यसले गर्दैन।
2: भनेपछि मन्तरेकै जनै लगाउनु पर्छ?
1: हजुर, मन्तरेकै जनै हामीले लगाउनु पर्यो। जनै लगाउँदा पनि बिना मन्त्र धारण गर्नु हुँदैन।
2: हजुर, यो कहिलेदेखि शुरू भयो? थोरै पौराणिक कालतर्फ हामी जाउँ न।
1: यो त स्वयं ब्रह्माजीले नै यज्ञोपवितको निर्माण गर्नुभएको हो।
2: हजुर,
1: ब्रह्माजीले जनै बुन्नु भयो, त्यसमा तीनवटा डोडा तीन भागमा लगाउनु भयो विष्णुजीले, र भगवान शिवजीले जनैको ग्रन्थि यानी जसलाई हामीले शिखा भन्छौ त्यो शिखाको चाहिँ तयार गर्नुभयो, र सावित्रीले यसलाई मन्तर्नु भयो भनेर पुण्यप्रसाद भट्टराईले यसलाई नेपाली श्लोकमा पनि अनुवाद गर्नुभएको छ। ब्रह्माजीबाट त पहिले ऊ जनै बनेर श्री विष्णुबाट तीन भाग गए चुनेर श्री रुद्रबाट अनि ग्रन्थि भयो तयार सावित्रीले उकन मन तर्नु भो अपार। ब्रह्माजीले नै यो पहिले पूर्व कालमा यानि सत्य युगमा ब्रह्माजीले नै जनै बुन्नुभयो, अनि त्यो जनै त बुन्नुभयो, अब कसरी त्यसलाई जाने विभाजन गर्ने भनेर संकोचमा पर्नुभएछ। भगवान विष्णुले तीन भागमा त्यसलाई लगाइदिनुभयो, अनि भगवान शिवजीले के गर्नुभयो त भन्दा ग्रन्थि यानि त्यसमा गएर शिखा बनाइदिनुभयो, अनि सावित्री माताले त्यसलाई मन्तर्नु भयो। सावित्री भनेको स्वयं वेद माता नै हुनुहुन्छ। आज पनि हामीले जनैलाई अभिमन्त्रित गर्ने समयमा तिनै वेदका मन्त्रहरू नै हामीले उच्चारण गर्दछौ। त्यही भएर हामीले जनैलाई अभिषेक गराउँदा पनि रुद्राभिषेकका ती वेदका मन्त्रहरूद्वारा नै हामीले अभिमन्त्रित गर्दछौ, शिखा ग्रन्थिहरूको पूजा गर्दछौ, प्रत्येक डोरीहरूको पनि हामीले पूजा गर्दछौ, र त्यही जनैलाई हामीले पूजा गरिसकेपछि यज्ञ पवित्र अभिमन्त्रित गरिसकेपछि धारण गर्ने गर्दछौ।
2: यो अर्को कुरा, मानव रक्षाका लागि तप जप र पूजा गरी मन्त्रिएको जुन रक्षाबन्धन अर्थात डोरो भनिन्छ पनि होइन, वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गरेर गरिन्छ, यसको मन्त्र चाहिँ के हुनुहुन्छ?
1: यसको मन्त्र भनेको यज्ञो पवितम परमम पवित्रम प्रजापतिर यत सहजम पुरस्तात् आयुष्यमग्रम प्रतिमुञ्च शुभ्रम यज्ञो पवितम बलमस्तु तेज। यही मन्त्रमै पनि प्रष्ट पारिदिएको छ कि जसले यज्ञोपवीत धारण गर्दछ भने त्यसको आयु वृद्धि हुन्छ, बलको वृद्धि हुन्छ, तेजको वृद्धि हुन्छ र विद्याको यानि बौद्धिक विकास पनि उसको वृद्धि हुन्छ भनेर यो त वैदिक मान्यता हो। अब यसको वैज्ञानिकतिर जाउँ हामी। यदि हामीले जनै लगाउँछौ, जनै लगाएर हामीले जनैलाई कानमा पनि राख्छौ, यदि हामीलाई लघु शंका यानि दिशा पिसाब लागेको खण्डमा जनैलाई हामीले कानमा राख्छौ, कान पनि कुन कानमा त भन्दा दाहिने कानमा। दाहिने कानमा किन राखियो, किन देब्रे कानमा राखिएन त भन्दा आदित्य वसवो रुद्र वायु अग्निश्च धर्मराज विप्रस्य दक्षिणे कर्णे नित्यम तिष्ठन्ति देवता। आदित्य वसुहरू, रुद्र, वायु, अग्नि, धर्मराट आदि देवताहरू हाम्रो दाहिने कान भने निवास गर्दछन्। त्यही भएर दाहिने कानलाई पवित्र मानिएको छ। दाहिने कान भनेको हामीले शब्दलाई पनि कानबाट नै स्पर्श गर्छौ। यो श्रोत्रेन्द्रिय यसको देवता भनेको आकाश हो। जसरी आकाश कहिल्यै पनि अपवित्र हुँदैन, ठिक त्यस्तै प्रकारले हाम्रो कान पनि कहिले अपवित्र हुँदैन। त्यसैमा पनि दायाँ कानमा सारा देवताहरूको निवास हुने भएको हुनाले हामीले जनैलाई दाहिने कानमा राख्छौं। किन दाहिने कानमा राख्छौं त भन्दा, यदि कसैलाई कब्जियत सम्बन्धी समस्या भएको छ र डाक्टरकोमा त्यो गएको छ भने डाक्टरले सबभन्दा पहिले उसको कानलाई रगड्ने काम गर्छ अरे। किन यहाँ रगड्छ भन्दाखेरिमा, यहाँ एउटा लोहितिका नाम गरेको नाडी हुन्छ। त्यो नाडीको सम्बन्ध कहाँ हुन्छ त भन्दा, गुदद्वार र मूत्रद्वारको बीचमा त्यसको सम्बन्ध हुन्छ। यदि कुनै कब्जियत सम्बन्धी समस्या छ भने यहाँ रगडिदियो भनेदेखि त्यो कब्जियत सम्बन्धी उसलाई समस्या हुँदैन भनिन्छ। त्यही भएर हामीले पनि दिशा पिसाब गर्ने समयमा जनैलाई कानमा राख्यौं भने सहज रूपले हामीले गर्न सक्छौं र यसले शुक्र किटको पनि रक्षा हुन्छ भनेर बताइएको छ।
2: यस्तो वैज्ञानिक तथ्य चाहिँ यो रहेछ
1: होइन।
2: यस्ता थुप्रै वैज्ञानिक तथ्यहरू छन् जुन हिन्दू सनातन धर्मभित्र हामीले मान्ने विभिन्न चाडपर्वहरूमा। यो सँगसँगै जस्तै यो रक्षाबन्धन मान्ने हामी परम्परादेखि आइराख्दाखेरि यसको सामाजिक महत्व चाहिँ के छ?
1: रक्षाबन्धन यानि यो रक्षाबन्धन कहाँ कहिलेदेखि यो शुरू भयो यसको हामी विषय प्रसंगमै जाउँ। एकचोटि के भयो त भन्दा, देवता र दानवहरूमा ठूलो युद्ध भयो। अब युद्ध भइसकेपछि देवताहरूलाई दानवहरूले परास्त गरिदिए। देवताहरू अब कहाँ जाने त भन्दा, आफ्नो गुरूको शरणमा गए। अनि गुरूको शरणमा गइसकेपछि गुरूले भन्नुभएछ, बाबु अब मैले तिमीलाई एउटा सूत्र अभिमन्त्रित गरेर दिनेछु, एउटा डोरी त्यो तिमीलाई मैले बाँधिदिनेछु। यो बाँधेर यदि तिमी युद्धमा गयो भने देखु तिम्रो अवश्यमेव विजय हुनेछ भनेर देवगुरू बृहस्पतिले भनिदिनुभयो। अनि त्यसलाई अभिमन्त्रित पनि गर्नुभयो। पूर्वी रक्षित गोविन्द आग्नेयाम धरणी धर याम्याम रक्षित वारा हो नारसिंहस्तु नैरिते वारुण्याम केशवो रक्षित वायव्याम मधुसूदन उत्तरे श्रीधरो रक्षित ऐशान्याम गदाधर। तिमलाई पूर्व दिशामा गोविन्द भगवानले तिम्रो रक्षा गरून्, आग्नेय दिशामा धरणीधर यानि शेष भगवानले जसले पृथ्वीलाई धारण गर्नुभएको छ तिनले तिम्रो रक्षा गरून्। पूर्वी रक्षित गोविन्द आग्नेयम धरणीधर याम्यम रक्षित वारा हो नारसिंहस्तु नैरित्ये र तिमलाई दक्षिण दिशामा बराह भगवान नृसिंह भगवानले रक्षा गरून्, नारसिंहस्तु नैरित्य र नृसिंह भगवानले नैरित्य दिशामा। पूर्वी रक्षित गोविन्द आग्नेयम धरणीधर यमयम रक्षित वारा हो नारसिंहस्तु नैरित्य। यस्तै प्रकारले तिमीलाई पश्चिम दिशामा वरुण देवताले तिम्रो रक्षा गरून्, उत्तर दिशामा गएर तिम्रो भगवान भोलेनाथले कुबेर आदिले तिम्रो रक्षा गरून्, जलका जीवहरूदेखि तिमीलाई मत्स्य भगवानले रक्षा गरून् आदि इत्यादिद्वारा आकाशमा विश्वरूप भगवानले तिम्रो रक्षा गरून्, युद्धमा तिमीलाई वराह भगवानले सदा सर्वदा रक्षा गरिरहन्, यस्तो मन्त्रद्वारा अभिमन्त्रित गरेर इन्द्रको हातमा बाँधिदिनु भयो। त्यो डोरी त सर्वप्रथम त उहाँले दिनुभयो इन्द्रलाई। अनि इन्द्राणीले यानि जसको नाम हो शची, इन्द्रको नाम हो पुरन्दर, इन्द्र भनेको एउटा पद हो। जसरी प्रधानमन्त्रीको पद हुन्छ त्यस्तै पद हो इन्द्र भनेको। इन्द्रको वास्तविक नाम के हो त भन्दा पुरन्दर। इन्द्र भनेको एउटा पद हो, त्यो पदमा रहेको को छ त अहिले भन्दा पुरन्दर। तिनकी पत्नीको नाम हो शची। तिनैले त्यो डोरी इन्द्रको हातमा बाँधिदिएर ती युद्धमा जाँदाखेरिमा तिनको विजयी प्राप्त भएको थियो। र महाभारतमा प्रसंग आउँछ, कुनै समयमा भगवान श्रीकृष्णको औंलाबाट रगत बगिरहेको थियो। त्यस समयमा द्रौपदीले आफ्नो साडीको टुप्पोलाई च्यातेर भगवानको हातमा बाँधिदिएकी थिइन्। र भगवानले भन्नुभयो तिमीले यो बाँधि दिनाले मेरो रगत त रोकियो, अब तिमीले वरदान माग भन्दा प्रभु मैले आवश्यकता अनुसार माग्नेछु भनेर भनेकी थिइन्। र जुन समयमा द्रौपदीको साडीलाई हरण गरिएको थियो त्यही समयमा भगवान स्वयं साडीको रूपमा आएर द्रौपदीको लाजलाई बचाउनुभयो। र त्यस्तै प्रकारले भगवान विष्णुले पनि यही रक्षा डोरीद्वारा नै बलिलाई बाँधेर आफूले तिनै लोकलाई प्राप्त गर्नुभयो भनेर स्मृतिहरूमा बताइएको पाइन्छ। र भविष्य पुराणको अनुसार इन्द्र पनि गएर फेरि पार्वतीको शरणमा जाँदाखेरिमा पार्वतीले रक्षा सूत्र दिएको हुनाले र त्यो रक्षा सूत्र लिएर युद्धमा जाँदा इन्द्रको जित भयो भनेर भविष्य पुराणमा बताइएको छ। र श्रीमद् भागवतको अनुसार इन्द्राणीले बाँधेर इन्द्रले युद्धमा विजय हासिल गर्नुभयो भनेर भागवतमा बताइएको छ। अब यो रक्षाबन्धन कहिलेदेखि आएको त भन्दाखेरिमा दानवी शक्तिबाट लखटिएका देवताहरूलाई बृहस्पतिले रक्षा गर्नका निम्ति यो रक्षाबन्धन को निर्माण गर्नुभएको, यो रक्षा सूत्रको उहाँले निर्माण गर्नुभएको हो। र बाँध्दाखेरिमा पनि भनिन्छ एन बद्ध बलि राजा दानवेन्द्र महाबल तेन त्वाम प्रतिवदनामी रक्षामा चलमा चल। जुन डोरीले इन्द्रको रक्षा गर्यो, जुन डोरीले भगवान श्रीकृष्णको रक्षा गर्यो, त्यही डोरीले तिम्रो पनि रक्षा गरोस् र अचलह तिम्रो सदा सर्वदा रक्षा गरोस् भनेर त्यो डोरी बाँध्ने चलन छ। जुन डोरीले बलिलाई बाँधेर पातलमा पनि पुर्यायो, यस्तो रक्षाबन्धनले तिम्रो रक्षा गरोस् भनेर हामीले रक्षाबन्धन बाँध्ने चलन छ।
2: आज रक्षाबन्धन ऋषि तर्पणी पनि भन्ने गरिन्छ र क्वाटी खाने दिन पनि भन्ने गरिन्छ। यो क्वाटी खाने सम्बन्ध कि पहिला परापूर्व कालदेखि चल्दै आएको हो कि पछि यो चाहिँ मिश्रित भएको?
1: यो क्वाटी खाने सम्बन्ध कुनै यो वैदिक परम्परा त होइन, यो लौकिक परम्परा हो। किन यो क्वाटी खाने प्रचलन ल्याइयो त भन्दाखेरिमा हामीले वसन्त ऋतुमा मकै आदि रोपियो, ग्रीष्म ऋतुमा गएर धान बाली नाली आदि लगाइयो, गोडमेल गरियो, सकियो। अब अहिलेको समयमा त जग्गा जमिनहरू धेरै बाँधै देख्छु मैले। अब मैले थाहा पाउँदा पनि हाम्रो पनि पहिले 12-15 दिनसम्म हामीले खेती धान बाली लगाइन्थ्यो, तर अहिले त एक दुई दिनको भन्दा छैन। र अन्य ठाउँमा पनि धेरै जग्गा जमिन बाँधो रहेको देखिन्छ। अनि जब हामीले वसन्त ग्रीष्म ऋतुमा काम गरेर थाकेका हुन्छ, हामी शिथिल हुन्छ, हाम्रो शरीर बाली नाली आदि लगाएर शिथिल भएको हुन्छ, त्यस समयमा हाम्रो शरीरमा पौष्टिक तत्व पनि कम भएको हुन्छ। हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्नका निम्ति यो क्वाटी खाने चलन बनाइएको हो। आजको दिनभन्दा दुई तीन दिनदेखि पहिले नै जलमा यसलाई भिजाएर यसका अंकुरहरूलाई हामीले पकाएर खाने चलन रहेको छ। यो कुनै त्यस्तो वैदिक परम्परा होइन, लौकिक परम्परा हो। यो तपाईँ हामी सबैलाई पौष्टिक तत्व आहार गर्नका निम्ति हो र पौष्टिक तत्व आहार गर्नका निम्ति नै यो क्वाटी खाने प्रचलन पहिलेदेखि मनाउँदै आइएको हो।
2: हजुर, यो सँगसँगै जस्तै आजको दिनमा चाहिँ भनौ न कसको हातबाट कुन हातमा चाहिँ जनै बाँध्नुपर्छ, डोरो बाँध्ने भनिन्छ नि,
1: रक्षाबन्धन त हामीले दाजुभाइले दिदीबहिनीको हातबाट र दिदीबहिनीले दाजुभाइलाई बाँध्ने चलन। अनि यो परापूर्व कालमा के भयो त भन्दाखेरिमा एकजना एउटा पण्डितले अर्को ठाउँमा गएर त्यो त्यहाँको विधि अनुसार पूजा गर्न नसक्ने, त्यसो भइसकेपछि त्यस समयमा के गरियो त भन्दा पल्लो गाउँको कुनै पुरुषको यतापट्टि अर्को गाउँको स्त्रीसँग विवाह गरियो, अनि यतापट्टि ती ज्वाई भए, ज्वाई भइसकेपछि यता आफ्नो ससुराली घरमा आउँदाखेरिमा पूजा पाठ गरेको पनि देख्ने भए, विधि पनि जान्ने भए। अनि जब ती आफ्ना कुल पुरोहित हट्छन् त्यसपछि ज्वाईले त्यस घरमा चाहिँ पूजा पाठ आदि गर्ने चलन रह्यो। अब ज्वाई यसै चाहिँ पूजनीय, छोरी पूजनीय, त्यसैमा पनि ज्वाईलाई पण्डित मानेसी अति पूजनीय भएको हुनाले ज्वाई भानिज आदिको हातबाट पनि यसलाई बाँध्ने गरिएको छ। यदि ज्वाई भानिजको अभावमा चाहिँ पुरोहितले बाँध्ने चलन रहेको छ। र आज जनै पूर्णिमा हो, जनैको थोरै प्रसंगलाई समेटौं। अब यज्ञ वै विष्णु भनेको छ, यज्ञ भनेको भगवान विष्णुको नाम हो, उपवित भनेको जनैको नाम हो। जबसम्म हामीले जनै धारण गर्दैनौ तबसम्म यज्ञको हामी अधिकारी हुँदैनौ, जबसम्म जनै धारण गर्दैनौ तबसम्म हामीले चाहिँ वेदको अधिकारी हामी हुँदैनौ, जबसम्म यज्ञ पवित्र धारण गर्दैनौ तबसम्म कुनै पनि पुण्य कार्यमा हामी सहभागी हुने हामीलाई अधिकार प्राप्त हुँदैन। अनि यो जनैमा जम्मा जम्मी गरेर जम्मा 96 वटा डोरीहरू बनाइएको हुन्छ। किन 96 वटा भए त भन्दा चतुर्वेदेषु गायत्री चतुर्विंशति काक्षरी तस्मात् चतुर्गुणम् कृत्वा ब्रह्म तन्तु मुदीरयेत् भनिएको छ शिष्ट स्मृतिमा। चार वेदमा उल्लेख भएको यो 24 अक्षरले युक्त भएको गायत्रीलाई 4ले गुणा गर्दा 96 हुन्छ, त्यही भएर 96 डोरा जनैमा राखियो भनेर भनिएको छ। बिना यज्ञ पवितेन तोयम् य पिबते द्विज उपवासेन चैकेन पञ्चगव्येन शुद्ध्यति। यदि कसैले यज्ञोपवीत धारण गर्दैन भने त्यो कदापि त्यो द्विज जानी शुद्ध हुन सक्दैन, पवित्र हुन सक्दैन। उपवासेन चैकेन पञ्चगव्येन शुद्ध्यति, उसले जतिसुकै पञ्चगव्य प्राशन गरोस्, जतिसुकै उपवास गरोस्, यदि आफ्नो कर्म भइसकेपछि व्रतबन्ध संस्कार भइसकेपछि यदि यज्ञोपवीत धारण गर्दैन भने त्यो सदा सर्वदा अपवित्र नै ठहरिन्छ, अपवित्र नै त्यो ठहरिन्छ भनेर हाम्रा स्मृतिहरूले वेदहरूले पुराणहरूले यसको व्याख्या गरेका छन्। त्यही भएर यज्ञोपवीत हामीले अवश्य नै धारण गर्नुपर्दछ र यो धारण नगर्नाले हामीले यसभन्दा अघि जुन यज्ञोपवीत धारण गर्दाका फाइदाहरू बताएका थियौं, कब्जियत सम्बन्धी, मधुमेह आदि इत्यादि यी रोगहरूको निवारण हुन सक्दैन यदि हामीले यज्ञोपवीतलाई धारण गर्यौं भने देखुन सदा सर्वदा यसले पनि हाम्रो के गर्छ त भन्दा रक्षा गर्छ। धर्म रक्षति रक्षित भनिन्छ, धर्मको रक्षा हामीले गर्यौं भने धर्मले स्वयमेव रक्षा गर्छ। जसरी द्रौपदीलाई भगवानले रक्षा गर्नुभएको थियो, जुन समयमा पञ्च पाण्डवहरू धर्ममा रहेको हुनाले भगवानले तिनैको साथ लिएर उनीहरूको रक्षा गर्नुभएको थियो। त्यही भएर आजको दिनमा सबैले आफ्नो पुरानो जनैलाई त्याग गरेर नयाँ जनै लगाउने दिन हो। पहिला नयाँ यज्ञोपवीत धारण गर्ने र पुरानो जनैलाई त्याग गर्ने,
2: जस्तै यो सँगसँगै यज्ञोपवीत अर्थात जनै भनौ न, अहिले पछिल्लो पुस्ताहरूले चाहिँ त्यो कर्म भइसकेपछि पनि चुडा कर्म भन्छ, त्यो भएपछि पनि धारण गर्नुहुन्न, यो हामीले बुझाउन सकिरहेका छैनौं। यसका यति धेरै धार्मिक महत्व वैज्ञानिक महत्व हुँदाहुँदै पनि हामीले बुझाउन नसकेको हो कि कसरी लिनु भएको छ, तपाईँले यस्तो देख्नु भएको छ कि छैन?
1: अहिलेको यो के छ त भन्दाखेरिमा जति पनि हिन्दूहरू छन् पहिले गुरूकुलीय शिक्षा दिन्थ्यो, नैतिक शिक्षा दिन्थ्यो, तर आज त्यो गुरूकुलीय शिक्षा पनि छैन र नैतिक शिक्षा पनि छैन। नैतिक शिक्षालाई पनि विद्यालयबाट तिरस्कार गरियो, त्यहाँबाट हटाउने काम गरियो। यसभन्दा अगाडि जति पनि थिए तिनीहरूले आफ्नो अनुशासनमा रहन्थे, नैतिकतामा रहन्थे, उनीहरूले यज्ञोपवीत धारण गर्थे, त्यति बेला पढाइन्थ्यो यो धारण गर्नुपर्दछ, यो हाम्रो कर्म हो, यसबाट हामी वञ्चित हुनु हुँदैन। हाम्रा उपनिषदहरूले पनि भन्छन् स्वधर्मे निधनम श्रेय परधर्म भयावह, आफ्नो धर्म जस्तै आपत्ति काल भए तापनि धर्मलाई त्याग नगर्नु, आफ्नै धर्म कल्याणकारी हुन्छ, अरूको धर्म त अत्यन्त भयावह हुन्छ। तर हामीले अहिले देखेका छौं पाश्चात्य मुलुकहरूमा विदेशीहरूले वेदका मन्त्र उच्चारण गरेका छन्, तिनीहरूले यज्ञोपवीत धारण गरेका छन्, तर त्यति हुँदा पनि हामीमा यो कुराको बोध हुँदैन कि ओहो यो त हाम्रो संस्कार रहेछ, पश्चिमी मुलुकहरूले हाम्रो संस्कारलाई लिएर गइसके, हाम्रो संस्कारलाई हरण गरिसके, तैपनि आज हामी यो गतिमा छौं भनेर। त्यही भएर पनि अहिले देखिन्छ विभिन्न प्रकारका अहिले चाहिँ नि यो पछिल्लो समयमा आएर विभिन्न घटनाहरू घटिरहेका छन्। किन घटिरहेका छन् त भन्दाखेरिमा धर्मबाट विमुख भएको हुनाले जो कतिपय त अझ पढेर पनि यसलाई पालन गर्दैनन्, कतिपयले भने देखुन् कतिपयले यसको त यसलाई सुनेर मात्र उडाउने पनि हुन्छन्। त्यसले गर्दाखेरिमा उनीहरूमा चाहिँ नि ठूलो क्षति भइरहेको छ। त्यही भएर कतिपय चाहिँ कल झगडा हुन्छ, कतिपयमा डिभोर्स हुन्छ, कतिपयमा मुद्दा मामिला अहिले जे जति पछिल्लो समयमा आएका छन् यी चाहिँ धर्मबाट विमुख भएरै हो। यज्ञोपवीत धारण नगर्ने र आफ्नो कुल परम्पराको त्याग गर्नाले, आफ्नो मर्यादामा नरहनाले नै यी कर्महरू भएका हुन्। र यसभन्दा अघि जति पनि थिए यस्ता हुन त त्यति बेला पनि थिए होला, तर अहिले जुन स्थितिमा हामी जुन स्थितिलाई हामीले देखिरहेका छौं सुनिरहेका छौं यो पहिले हामीले देख्न सुन्न पाएका थिएनौं। र यदि यस्तै हो भने देखुन् हामी धर्मबाट विमुख हुँदै गयौं भने देखुन् अझै भयावह चाहिने रूप यसमा आउनेछ। अहिले विभिन्न किसिमका चाहिने रोगहरू पनि भगवानले त भन्नुभएको छ, जब जब होइ धर्म के हानि बाढै असुर अधम अभिमानी यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, जुन समयमा धर्ममा रास आउँछ दुष्ट दुराचारीहरूको वृद्धि हुन्छ त्यस समयमा कुनै पनि रूपमा मैले अवतार लिन्छु भनेर भन्नुभएको छ। मलाई त लागेको छ कि भगवानले अहिले यो धर्ममा धेरै रास भएर यसलाई विमूल पार्नका निम्ति कतै यो संक्रमणमै स्वयं भगवान नै अवतरित त हुनुभएको छैन, जहाँसम्म मलाई यस्तो पनि लाग्छ। भगवानले आफ्नो वाणीलाई पूर्ति गर्नका निम्ति आज भगवान आउनुभएको छ। भगवान कुन समयमा कस्तो रूप लिएर आउनुहुन्छ यो हामीलाई थाहा हुँदैन, थाहा छैन होला। भगवानले कतिचोटि त हामीलाई दर्शन दिएर पनि जानुभयो होला। त्यही भएर एउटा श्लोक छ, म यो श्लोकलाई गान गरौं। पढी पण्डित धेरै हुन्छन् यहाँ, ज्ञानी कमै हुन्छन्, उदाहरण अघिको छनै छ बलियो, पण्डित थियो रावण, शुक्राचार्य महान पण्डित थिए, बने गुरु दैत्यको, पढी काम खराब गर्नु छ भने पढ्नु पनि व्यर्थ हो, पढी काम

0: रावण त्रिलोकी विद्वान थियो, तैपनि राक्षस भयो। शुक्राचार्य विद्वान थिए, राक्षस दैत्यहरूको गुरु बनिदिए। त्यही भएर पढेर खराब काम गर्नु छ भने पहिलेबाट पढ्दैन पढ्नु, यदि पढिसकेपछि आफू सत्मार्गमा लाग्नु भन्ने यसको निचोड हो। आफ्नो धर्मबाट कहिले पनि विमुख नहुनु, आफ्नो मर्यादामा रहनु र भगवानले यो गरे मैले यो गर्नुपर्छ कहिले पनि नभन्नु, दुईटा कुरा जान्न अनिवार्य छ। भगवान श्रीकृष्णको ले जे भन्नुभयो त्यो हामीले गर्ने हो, भगवानले जे गर्नुभयो त्यसलाई सुन्ने हो, भगवान श्रीरामले जे भन्नुभयो जे गर्नुभयो त्यसलाई हामीले गर्ने हो। कृष्ण लीला श्रवणीय छ, रामलीला करणीय छ। कृष्ण लीला सुन्ने हो, आनन्द लिने हो, तर रामलीला भगवानले जे गर्नुभयो मर्यादामा रहेर त्यसलाई हामीले गर्ने हो।
1: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौ, अन्त्यमा केही भन्नुहुन्छ?
0: जति पनि रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बसिरहनु भएको छ भने तपाईहरूले यो जनै पूर्णिमाको दिनमा जनै नयाँ धारण गर्नुहोला। यदि नयाँ धारण गर्न सम्भव छैन भने हामीले पूर्व भने जसरी गर्नुहोला र रक्षाबन्धन हजुरहरूले बाँध्नु नै हुनेछ। विशेष गरेर कार्यक्रमलाई सञ्चालन गर्ने दुर्गा अधिकारीज्यूले तपाई हामीलाई अत्यन्त नजिक जोड्ने प्रयत्न उहाँले गरिरहनु भएको छ। उहाँलाई यस्तै प्रेरणा सदा सर्वदा सप्त ऋषिहरूले प्रदान गरून् र ब्रह्मा विष्णु महेशले प्रदान गरून्, त्यति मात्र नभएर देवताहरूले पनि प्रदान गरून् र सोमबार विशेष भगवान भोलेनाथले पनि उहाँलाई यस्तै सत्प्रेरणा प्रदान गरून्, गरिरहनु भएको छ। अझै उच्च स्तरमा प्रदान उहाँले आफ्नो यो रेडियोबाट यस्ता धार्मिक कार्यक्रमहरूलाई अझै प्रचार प्रसार गर्न सक्ने क्षमता चाहिने भगवान भोलेनाथले शीघ्रमेव उहाँलाई प्राप्त गराउनु भएको छ र गराउनु पनि हुनेछ भन्दै उहाँलाई सहस्र धन्यवाद दिँदै म युवा पण्डित श्रवण पौडेल विदा हुन चाहन्छु। नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले कुराकानी गर्यौं जनै पूर्णिमा तथा रक्षाबन्धन, यो समयको महत्वको विषयमा हामीले कुराकानी गर्यौं। छलफलमा सहभागी हुनुभयो युवा पण्डित श्रवण पौडेललाई धेरै धेरै धन्यवाद दिँदै। भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। शुभ दिन।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867159947 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9805267793 97659050960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: टके हेरेर टोलाएकी, अहो कति राम्रो गहना लगाएकी, हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 9821270014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855582855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: यो खटारले फेरि टेन्सन दिए।
2: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
3: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
4: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 9768663353, 9812444।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 9840659581,
5: 9166715475।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमानो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ।

0: पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: Studio time.
3: It's 9 a.m. Oh!

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट सप।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98561440, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाउ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाई हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नम्बर 0165531071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5149185। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
6: भोलि बत्ती भोलि पनि माया गर्नु आज गरे जति आदि खोलामा

0: आलोक तथा दोरी गायिका सरस्वती लामी छाने तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 साउन 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-050 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा युएफओ र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: हेर्नुस् सांगलो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9840606642 9860410081।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840602127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू, विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तोला, 98560-2225, 98560-26110।
4: ओम जय जगदीश हरे।
5: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स,

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: समय देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
1: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857275900।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि हियर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
5: घर बनाउन लाग्छ कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarrashtriya star ko patikram
5: sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel har ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97050505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9855325। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0615742250, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9821270714।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्ने नदिनु बेस
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: सीता ए सीता तिमीले बच्चालाई बेला बेलामा खोप लगाई कि त छौ नि?
1: मेरो बच्चा त ठिकै छ नि, किन खोप लगाई राख्नु पर्यो?
0: ल त्यसो भनेर कहाँ हुन्छ, बच्चालाई त बेला बेलामा खोप लगाइरहनु पर्छ, अनि बल्ल पो भविष्यमा विभिन्न रोगसँग लड्ने क्षमता हुन्छ।
1: ए हो र, मलाई त थाहा नै थिएन। अबदेखि त म पनि मेरो बच्चालाई विभिन्न समयमा लगाउनु पर्ने खोप नजिकैको ओडा कार्यालयमा लगेर लगाइराख्छु नि।
2: नवजात शिशुहरूलाई बेलैमा खोपहरूमा ध्यान नदिँदा पछि पछुताउनु पर्ला, त्यसैले बेलैमा सचेत बनौ।
3: जनहितको लागि रेडियो सफलता 103.4 MHz।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिट सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै डिट सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना साइन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: नमस्कार, आमच्या अधिकारी तब्येत कमी हुनुहुन्छ, मेरो सफलता सुन्न मन लाग्यो।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: ए दाई एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी।
1: छोरा स्कुल गर्छ, छोरी पनि बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौं।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौं।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौं त?
1: यदि दिएका छैनौं भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौं।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061570736 98560325 98086 35480। साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।

0: हेलो
1: हजुर सन्चै
0: कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544734 मोबाइल नम्बर 9856087744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544905419585 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 6 59 50 960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-5339-4, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्रेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816562983 9855852855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचार का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नंबर 98460666042, 98460141081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
9: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
8: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
9: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
8: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
9: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
8: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856 27 579।